यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा।
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888।
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
10: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
2: Pehla nasha, pehla khuma.
0: Station Gifts FM 98.3 MHz.
2: Naya pyar hai, naya intezaar.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: Давай сдвинемся. KIPPS FM 98.3 MHz, your companion.
1: KIPPS Time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. KIPPS 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो, नमस्कार, नमस्कार. तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. KIPPS FM 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गतत्त घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ. साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. फलो गर्नु होला हामीलाई इन्स्टाग्राम, फेसबुक, टिकटकमा. आइडी रहेको छ KIPPS FM 98.3 MHz. र म निजो छु तपाईँको साथमा. र अहिले पनि चाहिँ हामी कार्यक्रममा लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ. गीत भनिरहेको छ मलाई तानेर लैजाऊ बाई मेलिना राय एन्ड प्रज्वल कार्की.

श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा हामी पहिलो न्यूजतर्फ लाग्दैछौँ। न्यूज रहेको छ, चिनिया एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक, चीन। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, चीनले गत सोमबार अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता एआई कम्पनीहरूलाई बदनाम नगर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीहरूले उन्नत अमेरिकी एआई मोडलहरूको कथित प्रयोग गरेको विषयमा अनुसन्धान गर्न आह्वान गरेको तथा अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आरोपका आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने सम्बन्धी समाचारप्रति प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। चीनले विज्ञान, प्रविधि, आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण तथा उपकरणीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको र आधारहीन बहानामा चिनिया कम्पनीहरूलाई बदनाम तथा प्रतिबन्ध लगाउने कार्य भइरहेको जनाएको छ। सम्बन्धित चिनिया कम्पनीहरूले विकास गरेका एआई मोडल सार्वजनिक भएको समय अमेरिकी मोडलसँग धेरै नजिक छ र केही चिनिया मोडलले क्षमता तथा कार्य सम्पादनमा अग्रणी स्तर हासिल गरिसकेका छन् भन्ने तथ्यलाई अमेरिकाले व्यवस्था गरेको छ। प्रवक्ताले भने उनले नवप्रवर्तन कुनै एक पक्षको एकाधिकार नभएको पनि बताए। प्रवक्ताले भने चिनिया एआई कम्पनीहरू लामो समयदेखि आधारभूत अनुसन्धानमा संलग्न छन्। उनीहरूले वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता, खुलापन र सहकार्यलाई समान महत्व दिँदै व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभको सिद्धान्त अनुसार एआई प्रविधिको तीव्र विकासलाई अघि बढाएका छन्। फ्रन्ट एन्ड कोडिङ क्षमता सहित विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका छन्। उनले धेरै अमेरिकी एआई कम्पनीले पनि अनुसन्धान, विकास र प्रशिक्षणका क्रममा चिनिया मोडल प्रयोग गरेको दावी गरे। प्रवक्ताले दुई देशका शीर्ष नेताबीच भएको सहमति अनुसार अमेरिकाले एआई क्षेत्रमा संवाद र संचारलाई सुदृढ बनाउन, विश्वको हितका लागि एआई प्रवर्धन गर्न तथा दुई ठूला अर्थतन्त्र सहित विश्व समुदायको हितमा एआई सुशासनलाई अगाडि बढाउन सहयोग गर्नुपर्ने बताए। कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी अर्को गीततर्फ लाग्दैछौँ। गीत रहेको छ, यति धेरै माया दियो, फ्रम द मुभी कन्यादान।

कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ पेपर लिक सम्बन्धी विधेयक लोकसभाबाट पारित। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा लोकसभामा प्रश्नपत्र बाहिरिने पेपर लिक समस्यासँग सम्बन्धित सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 बुधबार पारित भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले ध्वनिमतका आधारमा उक्त विधेयक पारित भएको घोषणा गरेका हुन्। विधेयक पारित हुनु अघि विपक्षी दलका नेता राहुल गान्धी र केन्द्रीय राज्य मन्त्री जितेन्द्र सिंहले सदनलाई सम्बोधन गरेका थिए। राहुल गान्धीले विधेयकका विषयमा करिब 50 मिनटसम्म सदनमा आफ्नो धारणा राखेका थिए। त्यसक्रममा उनले गृहमन्त्रीले दिल्लीमा विद्यार्थीहरूमाथि गोली चलाउने आदेश दिएको दावी गरे। राहुल गान्धीको दावीको जवाफ दिँदै राज्य मन्त्री जितेन्द्र सिंहले भने, राहुलजीले गृहमन्त्रीले गोली चलाउने आदेश दिएको भन्नुभयो तर त्यसको कुनै प्रमाण दिन सक्नु भएन। उनले अगाडि थपे, गोली चलाउने आदेश मन्त्रीले होइन मेजिस्ट्रेट डीएम वा एसडीएमले दिन्छ। सिंहले राहुल गान्धीमाथि प्रहार गर्दै भने, राहुलसँग सार्वजनिक जीवनको अनुभवको पनि कमी छ। त्यस दिन गोली नचलेको र अश्रु ग्यास मात्र प्रयोग भएको दावी उनले गरे। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ। गीत रहेको छ ऐसे लुदाना बाई अस्मिता अधिकारी।

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
5: नेपाली पप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
6: Keep 98.3 FM Your companion
7: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज विकली वर्ल्ड न्यूज।
8: श्रोता मित्र विकली वर्ल्ड न्यूजमा पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यू कुल किप्स यू अलाइभ किप्स यू एन्टरटेन। कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। र अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को वर्ल्ड न्यूजतर्फ। न्यूज भनेर रहेको छ पिज्जा पास्ताको लतले इटालीका बालबालिका मोटोपनाको चपेटामा। अब पुरा न्यूज विकली वर्ल्ड न्यूजमा भूमध्य सागरीय स्वस्थ खानपानको नमुनाको रूपमा चिनिएको इटालीमा बालबालिका र किशोर किशोरीमा मोटोपन तीव्र रूपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार इटालीका बालबालिका अहिले युरोपकै सबैभन्दा बढी तौल भएका समूहहरूमध्ये पर्छन्। दक्षिण इटालीको क्याम्पेनिया क्षेत्रमा समस्या झन गम्भीर छ। त्यहाँका केही स्थानमा 8 देखि 9 वर्ष उमेरका 40% भन्दा बढी बालबालिका अधिक तौल भएका छन्। नेपल्स नजिकको पोन्टिचेली सहरलाई विश्वकै बाल मोटोपन बढी भएका क्षेत्रमध्ये एक मानिन थालिएको छ। 17 वर्षीय साल्भा टोरे यस संकटको प्रतिनिधि उदाहरण बनेका छन्। उनको तौल 170 किलोग्राम पुगेको छ। हिँड्न समेत कठिन हुने उनी जुत्ताको फित्ता आफै बाँध्न सक्दैनन् भने उनको भेषमा स्कुटरले समेत उनको तौल थेग्न नसक्ने अवस्था आएको छ। उनी हाल नेपल्सको बेटानिया अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूले उनको पेटको करिब 90% भाग हटाउने शल्यक्रिया गर्ने योजना बनाए पनि अत्यधिक तौलका कारण तत्काल शल्यक्रिया जोखिमपूर्ण हुने निष्कर्ष निकालेका छन्। अहिले उनको तौल घटाउन जीएलपी एक औषधिको प्रयोग भइरहेको छ। दशकौंसम्म इटालीलाई स्वस्थ भूमध्य सागरीय आहारको नमुना मानिन्थ्यो, तर अहिले त्यो संस्कृति हराउँदै गएको विज्ञहरू बताउँछन्। अमेरिका स्थित युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका दीर्घायु अध्ययन संस्थाका निर्देशक डाक्टर वाल्टर लोङ्गोका अनुसार अहिले वास्तविक भूमध्य सागरीय खानपान अप्नाउने इटालीवासीको संख्या 10% मात्र छ। उनका अनुसार अहिलेको इटालीको खानपान 5 पीमा सीमित भएको छ। पिज्जा पास्ता पोटेटो प्रोटिन र पाउरोटी। सुपरमार्केटमा अल्ट्रा प्रोसेस्ड खाद्य वस्तुको बढ्दो उपलब्धता र फ्रेन्च फ्राइज ससेज तथा अन्य तारेका परिकारले भरिएका पिज्जाले परम्परागत आहारलाई विस्थापित गरिरहेको छ। नेपाल स्टेट फेडेरिको दोस्रो विश्वविद्यालयका बाल रोग विशेषज्ञ डाक्टर रोबर्टो भेर्नी कनानीका अनुसार धेरै अभिभावकले आफ्ना सन्तान मोटोपनको समस्यामा रहेको स्वीकार नै गर्दैनन्। उनका अनुसार 2-3 वर्षका 25 किलोग्राम तौल भएका बालबालिका समेत उपचारका लागि आउने गरेका छन्। 10 वर्षीय फ्रान्सिस्कोले बिहान न्युटेला सहितको पाउरोटी, खाजामा चकलेट केक, दिउँसो पास्ता र बेलुका कुखुराको मासु खाने गरे पनि तरकारी भने नखाने गरेको चिकित्सकले बताएका छन्। उनका अभिभावक भने उनको तौललाई समस्या मान्दैनन्। विशेषज्ञहरूका अनुसार इटालीका धेरै विद्यालय पुराना भवनमा सञ्चालन हुने भएकाले पर्याप्त खेलकुद पूर्वाधार समेत छैन। नेपल्सको एक विद्यालयकी शिक्षिका फ्रान्सेस्का पेकेकाका अनुसार 10 वर्षको उमेरमै 60 किलोग्राम तौल भएका विद्यार्थी पनि छन्। तर अभिभावकहरू यसलाई सामान्य मान्ने प्रवृत्ति रहेको उनी बताउँछिन्। उनका अनुसार बाल बालिका मार्फत स्वस्थ खानपान बारे अभिभावकलाई समेत सचेत बनाउन सकिने विश्वास गरिएको छ। सन् 2025 इटालीले मोटोपनालाई दीर्घकालीन क्रमशः बढ्दै जाने र दोहोरिन सक्ने रोगका रूपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो। सरकारले क्याम्पेनिय क्षेत्रमा बाल मोटोपन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अन्तर्गत 25 विद्यालयका 17,000 भन्दा बढी विद्यार्थीलाई पोषण सम्बन्धी शिक्षा दिइँदैछ। यससँगै 300 किशोर किशोरीमा फास्टिङ मिमिकिङ डाइटको परीक्षण पनि भइरहेको छ। उक्त कार्यक्रममा प्रत्येक 3 महिनामा 5 दिनसम्म अत्यन्त कम क्यालोरीयुक्त आहार अप्नाइनेछ, जसले शरीरको मेटाबोलिजम सुधार्ने अपेक्षा गरिएको छ। तर सबै विशेषज्ञ यसमा सहमत छैनन्। बाल रोग विशेषज्ञ डाक्टर कनानीले किशोरावस्थामा अत्यधिक खानामा प्रतिबन्ध लगाउँदा खानपान सम्बन्धी मानसिक समस्या, एनोरेक्सिया र शरीरप्रतिको नकारात्मक सोच बढ्न सक्ने चेतावनी दिएका छन्। यसबीच साल्भा टोरेले आगामी गर्मी यामसम्म शल्यक्रिया गर्न सकिने आशा व्यक्त गरेका छन्। उनी वर्षौंपछि पहिलो पटक आत्मविश्वासका साथ पौडी खेल्ने पोसाक लगाउने सपना देखिरहेका छन्। स्वस्थ भूमध्य सागरीय खानपानका लागि विश्वभर प्रसिद्ध रहेको इटाली अहिले भने बाल मोटोपनको बढ्दो चुनौतीसँग जुधिरहेको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ तर्फ लागौं। सङ रहेको छ आँखाको नानी फ्रम द मुभी बबी।

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूजको शीर्षक रहेको छ, ट्रम्पसँग जेलेन्स्की र नेतन्याहुले छुट्टा छुट्टै भेटे, युक्रेन र इरानका युद्धबारे केन्द्रित छलफल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग व्हाइट हाउसमा छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। व्हाइट हाउसले दुवै भेटलाई सकारात्मक र फलदायी भएको जनाएको छ। दुवै नेता अमेरिकाका दिवंगत सिनेटर लिन्से ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वाशिङटन पुगेका थिए। ग्राहम इजरायलका बलियो समर्थक तथा युक्रेनलाई अमेरिकी सैन्य सहायता उपलब्ध गराउने पक्षका प्रमुख वकिल मध्ये एक थिए। उनको यसै महिना निधन भएको थियो। भेटका क्रममा जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षालाई थप सुदृढ बनाउन अमेरिकासँग सहयोग मागेका थिए। विशेष गरी उनले युक्रेनमै प्याट्रियट अवरोध मिसाइल उत्पादन गर्न अनुमति दिने विषय उठाएका थिए। भेटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा बैठक निकै राम्रो भएको उल्लेख गरेका छन्। त्यसपछि फक्स न्युजसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने सहमति जनाएको बताए। उनले भने ट्रम्पले अनुमति दिन सहमति जनाउनु भएको छ। त्यसपछि अमेरिकी शक्तिशाली रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि मेरो भेट भयो। अब संयुक्त उत्पादनतर्फ अघि बढ्ने आशा गरेको छु। यस विषयमा व्हाइट हाउसले भने औपचारिक पुष्टि गरेको छैन। रुसी ऊर्जा खरिदकर्तामाथि प्रतिबन्धको स्वागत। जेलेन्स्कीले अमेरिकी सांसदहरूसँग पनि भेट गरेका थिए। त्यसपछि अमेरिकी सिनेटले रुसी तेल र ग्यास खरिद गर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने विधेयकलाई भारी बहुमतले पारित गरेको थियो। जेलेन्स्कीले यस्तो प्रतिबन्ध युरोप, युक्रेन र युक्रेनी जनताका लागि ठूलो समर्थनको संकेत भएको बताएका छन्। प्याट्रियट संसारका थोरै यस्ता हवाई रक्षा प्रणाली मध्ये एक हो जसले ब्यालिस्टिक मिसाइललाई आकाशमै रोकेर नष्ट गर्न सक्छ। पछिल्लो समय रुसले युक्रेनका सहरहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण बढाउँदै आएको छ। यस प्रणालीले करिब 1000 किलोमिटर दूरीसम्म उड्ने मिसाइललाई रोक्न सक्छ। एउटा ब्याट्रीले एकै समयमा 8 लक्ष्यलाई पन्छ्याउन र 100 बढी लक्ष्य पहिचान गर्न सक्छ। तर यसको लागत निकै महँगो छ। एउटा प्याट्रियट अवरोध मिसाइलको मूल्य 30 लाखदेखि 50 लाख अमेरिकी डलरसम्म पर्ने अनुमान गरिएको छ। युक्रेनले यसअघि आफूलाई 25 प्याट्रियट प्रणाली आवश्यक रहेको बताएको थियो। नेतन्याहुसँग इरानबारे केन्द्रित वार्ता। जेलेन्स्की पछि नेतन्याहु व्हाइट हाउस पुगेका थिए। उनको भेट मुख्यत इरानसँग सम्बन्धित तनाव र क्षेत्रीय सुरक्षामा केन्द्रित रहेको बताइएको छ। हालका महिनाहरूमा ट्रम्प र नेतन्याहु बीच केही विषयमा मतभेद देखिएका छन्। ट्रम्पले लेबननमा इजरायलले निरन्तर आक्रमण जारी राखेको तथा युद्ध विरामको पूर्ण पालना नगरेको भन्दै आलोचना गर्दै आएका छन्। भेटपछि ट्रम्पले ट्रुथ सोसियलमा बैठक अत्यन्त राम्रो भएको बताएका छन्। नेतन्याहुले इजरायली संचार माध्यमसँग कुरा गर्दै ट्रम्पसँग इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने साझा लक्ष्यमा स्पष्ट समझदारी भएको बताए। उनले यो अमेरिकाका राष्ट्रपतिसँग भएको आफ्नो सबैभन्दा राम्रो वार्ता मध्ये एक भएको पनि उल्लेख गरे। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ र गीत भनिरहेको छ चपन्नीमा फ्रम द मुभी मिसिङ, केटी हराएको सूचना।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-44
9: बाबु पानीको बिल तिरिदे ल
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिरिदे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिरिदे

0: तर सबै कुरा यति छिटै कसरी तिरिस?
1: किनकि मसँग हाम्रो पात्र छ।
2: हाम्रो पात्र त मसँग पनि छ,
1: तर पेमेन्ट कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: Tapai sundai hununcha.
2: K
3: E
2: E
3: B
2: S
4: Kips 98.3 FM, your companion.
5: सदाभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
6: Welcome back after second and last commercial break. Kips FM 98.3, your companion tuning in. So the radio of new generation, the station that always keeps you cool, keeps you alive, keeps you in tune. Karyakram Weekly World is ma. तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र हामी गतत्व घटेका विश्व घटनाहरू कार्यक्रममा समावेश गर्ने गर्दछौँ र गीत सङ्गीत पनि हुनेछन्। र अहिले पनि चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज भनिरहेको छ, ट्रम्प प्रशासनले नयाँ चिनिया मानवकार रोबोटमाथि प्रतिबन्ध लगायो। पुरा न्युज विकली वर्ल्ड न्युजमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत मंगलबार राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै विदेशमा निर्मित नयाँ मानवकार ह्युमनोइड रोबोटहरूको अमेरिकामा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो प्रतिबन्ध मानवकार रोबोटका साथै चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुनेछ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। चीन र अमेरिका हाल रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई विकासमा तीव्र प्रतिस्पर्धामा छन्। अमेरिकी फेडरल कम्युनिकेशन कमिटी एफसिसीले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। एफसिसीका अनुसार यी उपकरणहरूले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्छ। एफसिसीका अध्यक्ष ब्रेन्डन कारले अमेरिकाका महत्वपूर्ण आपूर्ति श्रृङ्खलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। यस विषयमा प्रतिक्रिया लिन बीबीसीले वाशिङटन स्थित चिनिया दूतावाससँग सम्पर्क गरेको जनाएको छ। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवकार रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डाइनामिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीहरू भन्दा अघि नै चिनिया कम्पनीहरूले आफ्नो रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेका छन्। कार्यक्रम विकली वर्ल्डमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ तिम्रो मन।

स्टेशन किप्स एफएम 93 यो कम्प्यानी ट्युनिङ गर्दै हुनुहुन्छ र अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, युवा आन्दोलन रोकिए पनि भारतीय मिडियाको विश्वसनीयता माथिको प्रश्न रोकिएन। अपुरा न्युज विकली वलेसमा 20 जुलाई 2026 नयाँ दिल्लीको जन्तर मन्तरदेखि संसद भवनतर्फ जाने सडक युवाहरूको भिडले भरिएको थियो। शान्तिपूर्ण प्रदर्शन र सरकार विरुद्ध रचनात्मक नाराबाजी चलिरहेको थियो, तर प्रहरीले 81 धरपकड गर्दै लाठी चार्ज गर्यो। सामाजिक सञ्जालमा प्रहरी दमनका भिडियोहरू क्षणभरमै भाइरल भए, तर भोलिपल्ट भारतीय मूलधारको सञ्चार माध्यम द टाइम्स अफ इन्डियाको हेडलाइन थियो, प्रहरीले प्रदर्शनकारीलाई रोके। समाचारमा 70 पक्राउ, 118 प्रहरी र 60 आन्दोलनकारी घाइते भन्ने विवरण समावेश गरिएको थियो। सडकमा देखिएको प्रहरीको ज्यादती र पत्रकारको समाचार बीच फरक थियो। यथार्थलाई बङ्ग्याएको भन्दै उक्त समाचार सामाजिक सञ्जालमा ट्रोलको शिकार बन्यो। यसले भारतीय मूलधारका मिडिया सरकारको अन्ध समर्थनमा उत्रिएको प्रश्न पर्थ्यो। यद्यपि दैनिक भास्कर लगायत केही सीमित सञ्चार माध्यमले भने यसलाई 14 वर्षपछिको ठूलो प्रदर्शन भन्दै कभर स्टोरी बनाएका थिए। एमबीबीएस, बीडीएस तथा अन्य स्नातक तहका चिकित्सा तथा स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने राष्ट्रिय प्रवेश परीक्षा नीटको प्रश्नपत्र बाहिरिएको लगतै परीक्षामा भइरहेका गडबडीका लागि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग राख्दै युवाहरू 6 जुनदेखि आन्दोलनमा उत्रिएका थिए। त्यसको नेतृत्व कक्रोच जनता पार्टी सीजेपीले गरेको थियो। भारतका प्रधान न्यायाधीश सूर्यकान्तको विवादित साङ्ला टिप्पणीपछि गत मे 16 व्यङ्ग्यात्मक अभियानका रूपमा सुरु भएको सीजेपीले आन्दोलनलाई तताउने क्रममा 20 जुलाईमा चलो संसद मार्च आह्वान गरेको थियो। उक्त मार्च र

शैक्षिक तथा वातावरण अभियन्ता सोनम वाञ्चुकको 26 दिने आमरण अनसनसँगै आन्दोलन उत्कर्षमा पुगेको थियो। सड़कदेखि सामाजिक सञ्जालसम्म फैलिएको युवाहरूको चरम आक्रोश र राष्ट्रव्यापी जनदबाव थाम्न नसकेपछि अन्तत परीक्षा माफियालाई नियन्त्रण गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै शिक्षा मन्त्री प्रधानले 25 जुलाईमा राजीनामा दिए। प्रधानको राजीनामा सरकारले क्षतिपूर्ति र मुद्दा फिर्ता सहितका सबै माग पूरा गर्ने सम्झौता गरेपछि यो ऐतिहासिक आन्दोलन स्थगित भएको छ। युवाहरूको आन्दोलन स्थगित भए पनि भारतीय सञ्चार माध्यमहरूको भूमिका र उनीहरूमाथिको विश्वसनीयताको बहस भने जारी छ। विशेष गरी मूलधारका सञ्चार माध्यममा युवाहरूको आन्दोलनको कभरेज के कसरी भयो भन्ने विषयलाई निकै चासोका साथ हेरिरहेको थियो। मूलधारका सञ्चार माध्यमहरूमध्ये धेरै जसोले द टाइम्स अफ इन्डियाकै शैली पछ्याएका थिए, जसले गर्दा आन्दोलन स्थलमा अखबारहरू मात्र आलोचित बनेनन्। रिपोर्टिङमा खटिएका टेलिभिजनका संवाददाताहरूले समेत सार्वजनिक आक्रोशको सामना गर्नु पर्यो। भारतका ठूला भनिने टेलिभिजन च्यानलहरूका रिपोर्टरहरूलाई प्रदर्शनकारीले घेरेर लखेटेका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। भीड़बाट निरन्तर गोदी मीडिया मुर्दाबादको नारा लागिरहेको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रिटर्सका अनुसार रिपोर्टिङका लागि पुगेका एक टेलिभिजन पत्रकार देव कोटकमाथि प्रदर्शनकारीले दुर्व्यवहार नै गरे। प्रदर्शनकारीहरूले मूलधारका टिभी च्यानलहरूलाई सरकारको पक्षपोषक र प्रो गभर्नमेन्टको आरोप लगाउँदै आक्रोश पोखेका थिए। युवाहरूले भारतीय टिभी रिपोर्टरहरूलाई ल्यापडग मीडियाको संज्ञा दिँदै सड़कबाटै धपाएको रिटर्सको समाचारमा उल्लेख छ। एकातिर मूलधारका टेलिभिजन पत्रकारहरूलाई सड़कमा पाइला टेक्न मुस्किल थियो, अर्कोतिर त्यही भीड़ले युट्युब मार्फत स्वतन्त्र पत्रकारिता गरिरहेका रविश कुमारलाई भने ताली बजाएर स्वागत गरिरहेको थियो। रिटर्सका अनुसार आन्दोलनकारीहरूले डिजिटल न्युज प्लेटफर्म न्युज लन्ड्री, युट्युब क्रिएटरहरू आकाश ब्यानर्जी, काव्य कर्नाटक, समन्देश भाटिया लगायतका स्वतन्त्र पत्रकारहरूलाई भने सहजै स्वीकारे। उनीहरूसँग मात्रै विद्यार्थीहरूले आफ्नो गुनासा र मुद्दाहरू निर्धक्क राखिरहेका थिए। परम्परागत समाचार माध्यमप्रतिको घट्दो विश्वासको दर्शकहरूलाई स्वतन्त्र अनलाइन प्लेटफर्महरूतर्फ आकर्षित गर्न मद्दत गरेको टाइम्स नाउ छाडेर युट्युबमा कन्टेन्ट क्रिएसन गरिरहेका आकाश ब्यानर्जीले रिटर्सलाई बताए। मीडियाले सरकारलाई प्रश्न गर्न छाडेका कारण नै वैकल्पिक डिजिटल मीडियाको उदय भएको हो, अन्यथा यस्तो हुने थिएन उनले भने। यस्तै न्यूज लन्ड्रीकी मनिषा पाण्डेले पनि मूलधारका टेलिभिजन समाचारहरूप्रति वर्षौंदेखि बढ्दै गएको निराशा नै आन्दोलनमा पोखिएको बताउँछिन्। पहिले हामी कहाँ प्रोपगान्डा पक्षधरता विरूद्धका प्राइम टाइम समाचारहरू थिए, पाण्डेले भनिन्, तर सन् 2014 पछि ठिक विपरीत हुन गयो। अहिले समाचार कसरी जनविरोधी बन्छ भन्ने उदाहरण देखियो। सड़कमा उत्रिएका विद्यार्थीहरू प्रश्नपत्र लिक, शिक्षा प्रणालीको चरम व्यापारीकरण र बढ्दो बेरोजगारीका विषयमा मीडियाले सरकारलाई प्रश्न गरोस् भन्ने चाहन्थे, तर टेलिभिजनका प्राइम टाइम सोहरूले उनीहरूको आन्दोलनलाई अर्कै रङ दिइरहेका थिए। न्यूज लन्ड्रीले आफ्नो कार्यक्रम टिभी न्युजेन्स मार्फत टेलिभिजन च्यानलहरूले कसरी आन्दोलनको गलत भाषा निर्माण गरिरहेका छन् भन्ने पर्दाफाश गरेको छ। उक्त विश्लेषण अनुसार जहाँ विद्यार्थीहरू शिक्षा र रोजगारीको माग गरिरहेका थिए, त्यहाँ टेलिभिजनका एङ्करहरू भने यो आन्दोलनलाई अमेरिकी गुप्तचर संस्था CIA जोडेर सनसनीपूर्ण बस चलाइरहेका थिए। जुलाई 20 संसद मार्चलाई आजतक, डीडी न्यूज, इन्डिया टुडे, NDTV, रिपब्लिक भारत लगायत टेलिभिजन एङ्करहरूले नेपालको खुला सिमानाको प्रयोग र पाकिस्तानको कनेक्सनसँग जोडेर कन्स्पिरेसी थ्योरी बुनिरहेका थिए। विद्यार्थीका वास्तविक मुद्दालाई राजनीतिकरण गरेर विपक्षी दलहरूले एजेन्डाको रूपमा चित्रण गर्न खोजिएको प्रष्ट देखिन्थ्यो। टेलिभिजन मात्र होइन, भारतका ठूला पत्र पत्रिकाहरूले पनि यो आन्दोलनलाई हेर्ने दृष्टिकोणमा चरम पूर्वाग्रह देखाए। न्यूज लन्ड्रीको अर्को सामग्री अनुसार इन्डियन एक्सप्रेस, द हिन्दू, टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, दैनिक जागरण र अमर उजाला जस्ता भारतका 11 प्रमुख पत्रिकाहरूले एउटै घटनालाई फरक फरक हेडलाइन र दृष्टिकोणबाट छापेका थिए। तीमध्ये केहीले ग्राउन्डको यथार्थ भन्दा पनि आफ्नो सम्पादकीय नीति र सत्ताप्रतिको झुकाव अनुसार घटनालाई तोडमोड गरेका थिए। जब मूलधारका मीडियाले प्रदर्शनकारीका मुद्दालाई बङ्ग्याउन र सरकारको बचाउ गर्न थाले, तब युवाहरूले सूचना प्रवाहको जिम्मा आफ्नै हातमा लिए। आन्दोलनकारीका लागि अब ठूला क्यामेरा र OB भ्यानको आवश्यकता थिएन।
उनीहरूको खल्तीमा भएको स्मार्टफोन नै नयाँ न्युज रुम बन्यो। हिन्दुस्तान टाइम्सका अनुसार यस आन्दोलनका क्रममा इन्स्टाग्राम क्रिएटरहरू नै सिटिजन जर्नलिस्टका रूपमा स्थापित भए। उनीहरूले इन्स्टाग्राम रिल्स र लाइभ स्ट्रिम मार्फत जन्तर मन्तरको ग्राउन्ड जिरोबाट सिधै रिपोर्टिङ गरे, जहाँ टेलिभिजनका पत्रकारहरू केही मिनटका लागि बाइट लिन आउँथे र फर्किन्थे। त्यहाँ स्वतन्त्र क्रिएटरहरू 15 घण्टासम्म सड़कमै बसेर आन्दोलनकारीसँग प्रत्यक्ष जोडिएका थिए। अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको रिटर्स इन्स्टिच्युटले गत 16 जुन 2026 सार्वजनिक गरेको डिजिटल न्युज रिपोर्ट इन्डिया लन्सले पनि यसलाई पुष्टि गरेको छ। रिपोर्टले भारतमा मूलधारका मिडियाप्रतिको जनविश्वास निरन्तर घट्दै गएको देखाएको छ। परम्परागत टेलिभिजन र पत्र पत्रिकाको साटो भारतीय दर्शकहरूको समाचार हेर्ने र पढ्ने बानी डिजिटल प्लेटफर्म, वैकल्पिक मिडिया र पोडकास्टतर्फ ठूलो मात्रामा सिफ्ट भएको छ। रिटर्सले आफ्नो रिपोर्टमा निष्कर्ष निकाले झैं यो आन्दोलनले मूलधारको मिडियाको अन्त्य त गरेको छैन, तर एउटा स्पष्ट सन्देश भने दिएको छ। अब सार्वजनिक ध्यान आकर्षण र विश्वासमाथि परम्परागत टेलिभिजन र पत्र पत्रिकाको मात्र एकाधिकार रहेन। स्मार्टफोन हातमा लिएर हुर्किएको नयाँ पुस्ताका लागि स्वतन्त्र पत्रकार र डिजिटल क्रिएटर्सहरू नै अबका वास्तविक पत्रकार बनेका छन्। यद्यपि युवाहरूले भरोसा गरेका यी स्वतन्त्र पत्रकार र डिजिटल क्रिएटर्सहरूमध्ये धेरैजसो मूलधारकै पत्रकारिताबाट परिचय बनाएकाहरू नै छन्।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो प्लिज सल्लाह सुझाव दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz, र हामीलाई टिकटक इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ, फलो गरिहाल्नुहोला। अहिले भने चाहिँ हामी बिदा माग्न चाहन्छौँ, नेक्स्ट विक फेरि आउनेछौँ अर्को न्युजहरू लिएर। तेन्जेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम।

Life-Changing Quotes。मान्छे जन्मले होइन कर्मले महान हुन्छ।

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 8 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एंटरटेन Kips 98.3 FM, your companion, your companion, your companion.
5: On Kips 98.3 FM.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिक धादिङ। फोन 01-591-35-96-98-12-35-444।
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
7: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
6: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
11: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: केही नौलो,
14: रोचक
13: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
15: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
10: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स, किप्स एफएम 98.3 मेगाहर्जमा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा।
16: The
2: weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
14: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPPS 98.3 FM.
16: Tapai, Sundarunta, KIPPS 98.3 FM.
17: On KIPPS 98.3 FM.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
3: हजुर नमस्कार किप्स 98.3 FM
4: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा ऑन किप्स 98.3 FM

0: life-changing quotes. जिन्दगी लामो छ, साथी बनाउँदै गर्नुहोस्, मन मिलोस वा नमिलोस, हात मिलाउँदै गर्नुहोस्।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: किप्स 98.3 एफएममा गजल संसार।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: The weekly countdown show of top 10 English numbers with exclusive segments classic choice info house fresh hits and many more Do tune into weekly 10 weekly 10
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Hazur, New Kathmandu Electric Electronics ma painchha, motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, tractor, generator lagayat, inverter ka original branded battery haru with old battery exchange facility.
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion.
10: The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ

Tips 98.3 FM. Your companion.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
9: Keeps it for 98.1 3 megahertz
10: Chemical X on Keeps 98.3

0: FM 98.2 MHz.net.
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-3544

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Life-Changing Quotes. जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरू देख्छन्, हार्ने लक्षण भएको व्यक्तिले समस्याहरू देख्छन्। यो भनाई हो ज्याक क्यानफिल्डको।
1: राजा मतिवा मतिनायवा ने पुछे चांगुटु के
2: नेपाल भाषा या यही पुसी चौमेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
4: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
5: मुझे कैसे पता न चला
4: every Friday 12 p.m.

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: KIPS FM 98.3 presents Pop Hour.
12: मुझे कैसे पता न चला कि तू मैनू प्यार
1: Every Friday 12 p.m.

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
6: के भयो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: नाना मान्नुस्, नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Sunaulo yaad, sunaulo geet. Bollywood golden hits. Keeps FM 98.3 megahertz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा।
5: This is Kips 98.3 FM, your companion.
6: Are you ready for the big O?
7: This is Inbox.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो अब

0: life-changing quotes. रित्तो खल्ती समस्या होइना, समस्या हो रित्तो मस्तिष्क र रित्तो हृदय। यो भनाई हो जे.एन. डेविडसन को।
1: संगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्सहरु कार्यक्रम
0: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: KIPS FM 98.3 MHz, your companion.
13: The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
15: Nepali Super Hits.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को हलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: छोडेर जानेलाई भइगो नि जम तर के र जाने
1: किप्स अनप्लग्ड
0: लास्ट मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे
0: बगिने बगिने बगिरहे छ यो आँसु तिमीलाई सम्झेर
2: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
4: Teri jhap jhap batti gaera hairani bhayo.
5: अब धन नान मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक

0: नेपाली पॉप फ्लैशबैक एवरी संडे एंड ट्यूजडे 10 PM थर्सडे 9 AM एंड सैटरडे 5 PM
1: History of Rock. Here I
2: am. Rock you like a hurricane. Monday 3 PM Only on Keeps FM 98.3 MHz, your companion.
3: Keeps 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz.

0: Contact 567-3114. 567-3114.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: आर यू रेडी टु टर्न अप द वोल्युम एन्ड रॉक आउट लाइक नेभर बिफोर?
4: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
3: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
4: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
3: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
4: Radio station Keeps FM 98.3 megahertz.
5: Wake me up when September ends.
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम
7: भन्ज्याङ चौतारी
6: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
8: राजा मतिवा मतिनायवा ने पुछे चंगुटु खेले।
9: नेपाल भाषा या न्याय पुछे चौमेता।
10: सुथेया 6:30 से 7 बजे तक। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
11: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज।
12: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

Life-Changing Quotes. आफूले आफैलाई नै कमजोर ठान्नु महापाप हो, यो भनाई हो स्वामी विवेकानन्दको।

0: Presque sata ban Nepal bhari 14 hazar bhanda badi hotspots ma free internet ko maza linuhos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Purai ek ghanta, tinota movies ka superhit geetharu.
8: Three in one.
9: Every Saturday 9 AM and Thursday 6 PM.
10: Kyunki tum hi ho, ab tum hi ho, zindagi.
11: Best romantic Hindi song. Best romantic Hindi song.
12: Dil diyan gallan karange naal naal.
11: Best romantic Hindi songs. Every Sunday 9 PM, Tuesday 6 PM.
13: Pehla nasha.
11: Station gives FM 98.3 megahertz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents Keeps

नमस्ते श्रोता मित्र, सन्चै हुनुहुन्छ? आशा छ यहाँहरू स्वस्थ र खुसी हुनुहुन्छ। अहिले यहाँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जमा। यहाँले हामीलाई सुन्न सक्नुहुन्छ अनलाइन संसारको कुनै पनि कुनाबाट हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत, वा यहाँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो पात्रो एपबाट पनि। अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम किप्स अनप्लग्ड। हाम्रा सम्पूर्ण सङ्गीत प्रेमी साथीहरूको लागि यस कार्यक्रम मार्फत हामीले ल्याउने गर्दछौँ विभिन्न गायक गायिका वा ब्यान्डहरूका अनप्लग्ड सङ्ग्स। उहाँहरूको सुरिलो आवाजमा यहाँले अनप्लग्ड सुन्न सक्नुहुन्छ एक घन्टासम्म। सो मित्र, अब चाहिँ एक घन्टासम्म स्टेसन चेन्ज नगर्नुहोला, रमाइलो अनप्लग्ड सङ्ग सुनेर रमाउनुहोला। ओके, सो आजको यस बसाइमा हामी पहिलो अनप्लग्ड सङ्ग सुन्नेछौँ गायिका निर्मला घिसिङका आवाजमा अनप्लग्ड सङ्ग्सहरू। ओके साथीहरू, यहाँ सुनेर इन्जोय गर्नुहोला।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Puchi Changutu Kele
6: नेपाल भाषा या न्याय पुसेचौं मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
9: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
10: सुजल अप्पा अनि गिन नमस्कार किप्स 98.3 एफएम।
11: तपाईसँगको सहयात्रा।
12: किप्स एफएम 98.3 मेगाहर्ट्ज प्रेजेन्ट्स

ब्रेक पछि स्वागत छ मित्र फेरि कार्यक्रम किप्स अनप्लग्डमा। साथै हामी यस कार्यक्रममा सुन्दैछौ हाम्रा फेभरेट गायक गायिका वा ब्यान्डका आवाजमा उहाँहरूको फेभरेट अनप्लग्ड गीतहरू। संसारभर यहाँले हामीलाई सुन्दै हुनुहुन्छ www.kipsfm.com बाट वा यहाँले हामीलाई एप हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। हजुर मित्र, यहाँहरूले हामीलाई लाइक गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा र फलो गर्न सक्नुहुन्छ हाम्रो इन्स्टाग्राम पेजमा। हजुर मित्र, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ किप्स एफएम, द स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। अब चाहिँ पालो भइसकेको छ हाम्रो दोस्रो अनप्लग्ड सङ सुन्ने। सो अब भने हामी सुन्नेछौँ गायक विश्व नेपालीको मिठो आवाजमा अनप्लग्ड।

0: Peeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka superhit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511
8: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: राजा मोतीवा मोती नायेवा ने पूछे चंगुटु के
14: नेपाल भाषा या न्याही पूछे चौमेता
15: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: It's 98.3 FM, your companion.
5: Keeps FM 98.3 MHz presents

केही ब्रेक पछि म युक्ता फेरि पनि स्वागत गर्दैछु साथीलाई कार्यक्रम किप्स अनप्लग्डमा, जुन चाहिँ एयर भइरहेको छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जमा, योर कम्पानियन. ओके, यु क्यान लिसन टु अस अनलाइन फ्रम आवर अनलाइन एड्रेस www.kipsfm.com or from app हाम्रो पात्रो. कार्यक्रम अहिले यहाँ सुन्दै हुनुहुन्छ किप्स अनप्लग्ड. यस कार्यक्रममा हाम्रा सङ्गीत प्रेमी साथीले विभिन्न गायक गायिका वा ब्यान्डका आवाजमा सुनिराख्नु भएको छ उहाँहरू.

0: हजुर श्रोतावृन्द, हामीले भर्खरै सुन्यौं नियति ब्यान्डको आवाजमा रमाइला अनप्लग्ड गीतहरू। मित्र, आशा छ आजकै कार्यक्रम सुनेर यहाँ निकै नै रमाउनु भयो। अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। यदि यहाँलाई यस कार्यक्रम प्रति वा अरू कुनै कार्यक्रम प्रति सल्लाह सुझाव दिनु छ भने यहाँले हाम्रो फेसबुक पेज facebook.com/kipsfm लेखेर पठाउन सक्नुहुन्छ। साथै पेजलाई लाइक अवश्य गर्नुहोला र हाम्रो इन्स्टाग्राम पेजलाई पनि फलो गर्नुहोला। र साथीहरू, यहाँहरूको पनि यदि ब्यान्ड छ वा यहाँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ भने यहाँले पनि हामीलाई अनप्लग गीतहरू पठाउन सक्नुहुनेछ। त्यसको लागि भने हाम्रो फेसबुक पेज मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अलराइट, यति भन्दै आज म पनि यस कार्यक्रमबाट यहाँसँग बिदा माग्न चाहन्छु। सदा खुसी रहनुहोला। बाई बाई।
1: Life-changing quotes. अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनी सकेको हुन्छ। यो भनाई हो सोरेन क्रिकगार्डको।
2: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यु क्यान डान्स,
6: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
7: जस्ट ट्यून इन
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunhos, www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.
10: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
11: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
10: on KIPS 98.3 FM.

0: यो हो गिफ्ट्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-95-3544
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: बाबु पानीको बिल तिरिदे ल
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
9: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Kyunki tum hi ho, ab tum hi ho, zindagi.
2: Best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
3: Pehla nasha, pehla khuma.
2: Station gives FM 98.3 MHz.
3: Naya pyar hai, naya intezaar.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 985

0: एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Goats. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station Keeps FM 98.3 megahertz.
3: Wake me up when September ends.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio नयाँ जेनेरेसनको।
7: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
13: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-12-35-888।
15: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
16: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
17: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला। Keeps Most Wanted. Keeps Most Wanted.
18: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Bing, bing, bing, dum, dum.
0: Mix Max at 98.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
2: 3 in 1
3: एभ्री स्याटरडे 9 am एन्ड थर्सडे 6 pm
4: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर्केर जाने
9: Keeps unplugged
8: मोडमा ल्याइ
9: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

Life Changing Quotes。सिकाएको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन। यो भनाइ हो बीबी किङको।

0: breath and hush.
1: You are listening to Gifts FM 98.3 Megahertz. Just tune in.
2: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा। आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678. 2678
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: Just move your feet.
13: Just move your feet.
12: Enjoy the dance beat.
13: Enjoy the dance beat.
14: Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints.
2: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
3: Teri jhap jhap batti gaera hairani bhayo.
4: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM.

0: Coats. Life-changing Coats.
1: यदि तपाई आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाई आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाई हो विलियम जेम्सको।
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10.
3: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
1: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
16: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
17: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: राजा मतिवा मती नएवा ने पुछे चंगुटु खेले
19: नेपाल भाषा या न्याय पुसे चौ मेता
20: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
21: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
22: बॉलीवुड गोल्डन हिट्स

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला।
4: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM. Yoho. Music Mazza, Music Mazza.
5: नमस्कार श्रोता महानुभावहरू तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज म हुँ यहाँकै आरजे युक्ता अहिले यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक मजा म्युजिक मजामा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र साथमा हामीसँग विभिन्न सेगमेन्ट्सहरू पनि हुने गर्दछन् जुन म कार्यक्रममा अगाडि राख्ने नै छु श्रोता महानुभावहरू तपाईँहरूले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब श्रोता मित्र कार्यक्रमको पहिलो गीत म तपाईँको लागि राख्न जाँदैछु हामी सुन्नेछौँ गीत कस्तो साइनो बाँधियो यस गीतमा आवाज अनमोल गुरुङको रहेको छ म्युजिक र लिरिक्स पनि अनमोल गुरुङले नै दिनुभएको छ म्युजिक प्रोडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ रिकेश गुरुङ किजले

राइट श्रोता मित्र हामीले भर्खरै अनमोल गुरुङको आवाजमा सुन्यौ कस्तो साइनो बाँधियो। अल राइट, अब यही कार्यक्रममा हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ ए मेरा बाबैनी। यो गीत मुभी दुई कदमबाट रहेको छ। यस गीतमा आवाज दिनुभएको छ आशिष अविरल र निरुषा भट्टराईले। लिरिक्स निरुषा भट्टराईले नै दिनुभएको छ भने म्युजिक अरेन्जिङ र मिक्सिङ मास्टरिङ रहेको छ आशिष अविरलको। मिक्सिङ असिस्टेन्ट हुनुहुन्छ मनोज परियार।

0: श्रोता मित्र, हामीले सुन्यौ गीत ए मेरा बाबैनी, मुभी दुई कदम बाटो रहेको थियो यो गीत। अब कार्यक्रममा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको।
1: युट्युब धमाका धमाका
0: हजुर श्रोता मित्र, युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धमाका मचाउन सफल गीत। हजुर, युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। यस सेगमेन्टमा आज पढ्न सफल भएको छ गीत मेरो कान्छा। यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ त्रिजा प्रधान। प्रड्युसिङ, मिक्सिङ, मास्टरिङ शाश्वत श्रेष्ठको रहेको छ। श्रोता मित्र, यो गीत अब तपाईँको लागि राख्नेछु र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता फेरि आउनेछु र मसँग अर्को पनि थुप्रै गीतहरू रहेको छ तपाईँको लागि, म राख्ने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई चेन्ज नगर्नुहोला।

0: पहले सुंदर जाओ टिप्स 98.3 FM।
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकावेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी।
3: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू। फोन नंबर 5302678 5302678। लोकेशन को लागी गूगल गर्नु होस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग।
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार।
5: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
7: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
8: वाह, मैले खोजेको जस्तो रहेछ।
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01591 35 96 98 012 35 444।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकावेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: चिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: All right, श्रोता मित्र कार्यक्रम म्युजिक मजामा म युक्ता फेरि पनि आइसके. तपाईँ ट्युन्ड इन हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 MHz, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. तपाईँ संसारभर यो स्टेसनलाई सुन्दै हुनुहुन्छ. हाम्रो पात्रो एपबाट वा kipsfm.com पनि तपाईँले हामीलाई सुनिराख्नु भएको होला. ओके, अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ. सेगमेन्ट के छ नयाँको,
0: के छ नयाँ,
2: के छ नयाँ,
1: के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ नयाँ नयाँ रिलिज भएका गीतहरू. यस सेगमेन्टको आज पहिलो गीत हामी सुन्नेछौँ, गीत रहेको छ बादलु पारीको देशैमा बाबरीको बोट. यस गीतको सिङ्गर्स हुनुहुन्छ एसडी योगी र रेशमा पुन. लिरिक्स र म्युजिक भीम विष्टको रहेको छ. मिक्सिङ मास्टरिङ एसडी योगीले गर्नुभएको छ भने यस गीतको म्युजिक प्रड्युसर हुनुहुन्छ रिकेश गुरुङ.

हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टको पहिलो गीत हामीले सुनिसक्यौं बादलु पारेको देशैमा। ओके, अब फेरि अर्को गीत हामी सुन्नेछौ। गीत रहेको छ बेहाल। यस गीतमा आवाज दिनुभएको छ सुगम पोखरेल र रीता केसीले। लिरिसिस्ट डाक्टर देवेन्द्र प्रधान हुनुहुन्छ। कम्पोजर शंकर थापा स्माइल हुनुहुन्छ। अरेन्जर हुनुहुन्छ विषम आचार्य। मिक्सिङ मास्टरिङ किशोर थापाको रहेको छ।

श्रोता मित्र के छ नयाँ सेगमेन्टको दोस्रो गीत हामी सुनिसक्यौँ बेहाल बाइ सुगम पोखरेल एन्ड रिता केसी. अब यही सेगमेन्टको हामी तेस्रो गीत सुन्नेछौँ. गीत रहेको छ कलियुग की राधा. यस गीतमा वोकल दिनुभएको छ बबिता मानन्धरले. ग्रुप वोकल रहेको छ दिपा तामाङ घिसिङ, अनुमा चौधरी, सुरेश मानन्धर, शङ्कर थापा स्माइल, देवेन्द्र बरालको. लिरिक्स दिनुभएको छ डिपी खनालले. म्युजिक दिनुभएको छ शङ्कर थापा स्माइलले. अरेन्जिङ रहेको छ विषम आचार्यको, भने मिक्सिङ र मास्टरिङ कुमार केसीले गर्नुभएको छ.

भर्खरै सुन्यौ गीत कलियुगकी राधा। के छ नयाँ सेगमेन्टको नै गीत रहेको थियो यो। अब यही सेगमेन्टको हामी फेरि अर्को गीत सुन्नेछौ। गीत रहेको छ ओए नानी। यस गीतमा वोकल रहेको छ यश कुमार र स्मिता प्रधानको। लिरिक्स र कम्पोजिसन वसन्त सापकोटाको रहेको छ भने अरेन्जिङ मिक्सिङ देवेश राईले गर्नुभएको छ यो गीत। अब तपाईँको लागि म राख्दैछु र यो गीत पछि फेरि पालो हुनेछ अर्को एउटा छोटो ब्रेकको। ब्रेक पछि कार्यक्रम म्युजिकमा जम्मा म युक्त आउनेछु र मसँग अरू पनि गीतहरू रहेका छन्, हामी सुन्ने नै छौँ। सुन्दै रहनुहोला स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज।

0: weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: Tapai sundai hununcha
3: K
4: E
3: E
4: B
5: S
6: KIPS 98.3 FM, your companion.
7: KIPS 98.3 FM ma yoho. Music Mazza.
8: ओके, ब्रेक पछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा. हजुर, किप्स एफएम 98.3 MHz कार्यक्रम म्युजिक मजामा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ रमाइला रमाइला नेपाली गीतहरू. र तपाईँले हामीलाई संसारभर सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रो मार्फत. ओके, फेरि पनि हामी गीत नै सुन्नेछौँ. अब हामी सुन्नेछौँ गीत आखै बैमानी. यो गीत अल्मोडा राणा उप्रेती फिचरिङ द विङ्सको रहेको छ. हजुर, यस गीतमा लिरिक्स र म्युजिक दिनुभएको छ अल्मोडा राणा उप्रेतीले. मिक्सिङ र मास्टरिङ अल्मोडा राणा उप्रेतीको नै रहेको छ. अब सुन्नेछौँ गीत आखै बैमानी.

वेल श्रोता मित्रहरुले भर्खरै सुन्यौ गीत आखै भई मानी। ओके, अब कार्यक्रममा हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ एकपल्ट भन न। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ विशाल निरौला र प्रविशा अधिकारी। लिरिक्स खेमसरू मगर र मित्र केसीको रहेको छ। म्युजिक खेमसरू मगरले नै दिनुभएको छ। अरेन्जिङ मिक्सिङ मास्टरिङ यस गीतमा रहेको छ विशाल निरौलाको।

हजुर श्रोता, मित्र, हामीले भर्खरै सुन्यौँ गीत एकपल्ट भन न थ्री। ओके, अब कार्यक्रम म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ तिमी कहाँ। यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ एलेक्स द्वारे, अरेन्जर हुनुहुन्छ टेकनन्द लामा।

हजुर रुद्रप्रेम, हामीले सुन्यौं गीत तिमी कहाँ बा एलेक्स द्वारे। वेल, कार्यक्रम म्युजिक मजाको अब हामी अन्त्य अन्त्यतिर आइसकेको छौँ। हजुर, अब अन्तिम गीत सुन्ने मात्र समय हामीसँग बाँकी रहेको छ। अब अन्तिम गीत हामी सुन्नेछौँ सुशान्त केसीको पाहुना। यस गीतलाई प्रड्युस गर्नुभएको छ इशान केसी र एसकेसीले, मिक्सिङ र मास्टरिङ हनिश तनेजाको रहेको छ। अलराइट श्रोता मित्र, अब यो गीत तपाईँको लागि म राख्दैछु र यो गीत साथसाथै म युक्तालाई पनि कार्यक्रम म्युजिक मजाबाट बिदा दिनुहोला। आशा छ तपाईँको पछिल्लो एक घन्टा रमाइलोसँग बित्यो। हजुर, मैले यहाँको लागि सकेसम्म रमाइलो रमाइलो गीत राख्ने कोसिस गरेको छु। ओके, अब यति भन्दै म पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: KIPS FM 98.3 MHz. Your companion. Your companion. Your companion.
3: है तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: लिसन टु योर फेभरेट क्लासिक इङ्ग्लिस सङ्ग्स ओन्ली अन इङ्ग्लिस रेट्रो नम्बर्स। English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 megahertz.
7: Don't get me laughing.
8: This is History of Rock.
9: Monday 3 p.m. Only on KIPPS FM 98.3 megahertz, your companion.
10: तपाईं सुन्दै हुनुहुन्छ
11: K
10: E
11: E
10: B
11: S
12: KIPPS 98.3 FM, your companion.
13: Excuse me.
8: Non-stop Bollywood mega hits.

0: keeps me as bright as I can. Raja Moti wa Moti na ye wa ne puchhe changutu ke.
1: नेपाल भाषाया न्याही पुसिचौ मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो Keeps FM ma.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511 70939
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
12: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
11: किन ए एसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तै रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
13: You can dance.
14: You can sing.

0: पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Nepali Pop. Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो, यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: नेपाल भाषाया न्याय पुसिचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज में शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधवार दिउँसो 3 बजे
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
15: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एन्टरटेन्ड किप्स 98.3 FM, your companion, your companion, your companion.
6: On Keeps FM 98.3, this is Weekly 10. This week's number 10.
7: Song.
8: I knew it. I knew you.
7: Artist.
8: Taylor Swift.

0: this week's number 7.
1: Song
2: Material Lover
1: Artist
2: Sienna Spiro.

0: segment, Classic Choice.
1: Song
2: Wonderwall.
1: Artist
2: Oasis.

0: Presque sa ta bene palvari so da hazard banda body hotspot ma free internet con mazzalin hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक. रेडियोमा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा.
8: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in. You really want it? You really
9: want it? On Keeps FM 98.3, this is Weekly 10. Segment Classic Choice.
10: Song.
11: Beautiful Girls.
10: Artist.
11: Sean King.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
11: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: नेपाली पप गीतहरूको उतार चढ

0: The Vice Sunday Hunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: Hello, welcome to Kips Most Wanted Kips FM 98.3 your companion tuning gardai hununcha ra ma nijol chu tapai ko sath ma countdown show shuru bhayeko cha Kips Most Wanted countdown show raheko cha nepali pop nepali aadhunik gitar countdown hami sunne chhau aba ko ek ghanta number 10 dekhi number 1 samma gitar top 10 songs tapai sun saknuhuncha one by one number 10 dekhi number 1 ko yatra shuru bhayeko cha station Kips FM 98.3 ani worldwide kipsfm.com ra sun saknuhuncha follow garna online instagram facebook and tiktok ma id raheko cha Kips FM 98.3 MHz तपाईको साथमा छु म निजल र अहिले भने चाहिँ हामी नम्बर 10 को गीततर्फ लाग्दै छौ नम्बर 10 मा यो वीक रहेको छ केटी फर्स्यो माया बस्यो बाइ आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स रहेको छ एक नारायण भण्डारीको म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले नम्बर 10 मा सुन्छौ केटी फर्स्यो माया बस्यो
9: किड्स मस्ट वान्टेड नम्बर 10

अब नम्बर 9 को पालो छ. नम्बर 9 मा चिसो चिसो झरी गाउँदैछन् प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक सौगात श्रेष्ठ अनुरागीको रहेको छ. अरेन्ज गरेका छन् विष्णु तामाङले. मिक्स मास्टर गरेका छन् कुमार सानोपुनले. नम्बर 9 मा सुन्छौ चिसो चिसो झरी.

0: अब नम्बर एटको पालो छ. नम्बर एटमा यो विक रहेको छ, तिमी यति राम्री छौ कि, गीतको बोल रहेको छ प्रमोद खरेल अनु चौधरीको सुमधुर स्वरमा. अनि लिरिक्स र म्युजिक भने दिएका छन् विमल अधिकारीले, अरेन्ज गरेका छन् कमल सौरागले, मिक्स मास्टरिङ भने गरेका छन् कुमार राणाले. र गीत सुन्छौँ अहिले, नम्बर एटको गीत रहेको छ तिमी यति राम्री छौ कि.
1: Gifts must wanted number 8.

0: अब फटाफट लगाऊ नम्बर सेभेन तर्फ. नम्बर सेभेनमा यो विक रहेको छ, मलाई तानेर लैजाऊ बाई मेलिना राय एन्ड प्रज्वल कार्की. लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको, अरेन्ज मिक्स मास्टर गरेका छन् देवेश राईले. सुन्छौ नम्बर सेभेनमा मलाई तानेर लैजाऊ.
1: Gifts most wanted number 7.

0: Yoho Kips FM 98.3 MHz.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स. Kips FM 98.3
2: MHz मा.
1: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो Kips FM मा.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
6: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
8: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
7: किन ए एसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तै रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-9812-35-444.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
13: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888, 98-12-35-888.
14: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
15: Babu, पानीको बिल तिरिदे ल.
16: ल तिरिदे.
17: बाबु, बत्तीको बिल तिरिदे आज.
16: ल ल तिरिदे.
15: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
16: ल त्यो पनि तिरिदे.
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ.
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
16: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
18: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: बीस्ट मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड र म निज्जल छु तपाईँको साथमा. काउन्टडाउन जारी रहेको छ र काउन्टडाउनमा हामीले प्ले गरिसकेका छौँ नम्बर 10 नम्बर 7 गीतहरू. नम्बर 6 पालो भइसकेको छ र नम्बर 6 यो विक रहेको छ के छ खबर. हिरोनी बाय चक्रबम एन्ड दीपिका बयम्बो मगर एन्ड सन्तोष परियार. लिरिक्स दिएका छन् जय खाती एन्ड चक्रबमले. म्युजिक दिएका छन् चक्रबमले अनि अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले. सुन्छ नम्बर 6 के छ खबर हिरोनी.

0: हजुर श्रोता मित्र, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेडमा नम्बर फाइभ तर्फ लागौँ। नम्बर फाइभमा यो विक रहेको छ, माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन। लिरिक्स रहेको छ राम अविरल विष्टको, म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी एन्ड म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ, मिक्स मास्टर गरेका छन् एसडी योगीले। सुन्छौँ नम्बर फाइभमा माया छ मनमा छ।
1: किप्स मोस्ट वान्टेड नम्बर फाइभ।

0: अब नम्बर फोरको पालो छ, नम्बर फोरमा धोका गाउँदैछन् एलिना चौहान, लिरिक्स रहेको छ विष्णु भण्डारीको, भने म्युजिक दिएका छन् सरोज पोखरेलले, एन्ड द म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले। सुन्छ नम्बर फोरमा धोका बाई एलिना चौहान।
1: किड्स मोस्ट वान्टेड नम्बर फोर।

0: हजुर श्रोता मित्र, कार्यक्रम केप्स मोस्टवान्टेडमा हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ। पहिलो सेगमेन्टको नाम भने फ्ल्यासब्याक रहेको छ। फ्ल्यासब्याकमा आज ल्याएको छु गीत क्या बोर भयो बाई योगेश्वर अमात्या।
1: फ्ल्यासब्याक

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Are you ready to turn up the volume and rock out like never before?
7: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
6: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
7: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
6: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
7: Radio station Keeps FM 98.3 megahertz.

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion.
1: साताको दस उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
2: मोस्ट वान्टेड

0: हजुर श्रोता मित्र, कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। दोस्रो व्यापारिक विश्रामपछि म निजो तपाईँको साथमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेडमा काउन्टडाउन जारी रहेको छ। हामी नेपाली पप गीत सङ्गीतको काउन्टडाउन गर्ने गर्दछौँ र अहिले भने चाहिँ हामी लाग्दैछौँ नम्बर 3 तर्फ। नम्बर 3 सलल कर्णाली गाउँदैछन् प्रमोद खरेल, एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको, लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको, भने म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्पराले एन्ड सुरज थापाले। सुन्छौ नम्बर 3 सलल कर्णाली।
1: Most Wanted number 3.

0: हजुर नम्बर टूको पालो भइसकेको छ. नम्बर टूमा यो विक रहेको छ टुक्रा र मेरो माया बाई मेलिना राई. लिरिक्स रहेको छ सुजन कोइरालाको. म्युजिक दिएका छन् ऋषि निरौलाले. म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले. सुन्छ नम्बर टूमा टुक्रा र मेरो माया.
1: Gibbs Most Wanted Number 2.

0: हजुर, हाम्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र माई चोइसमा आज ल्याएको छु गीत श्रीगोको सङ मलाई त्यही केटी चाहियो।
1: My choice.

0: We're gonna now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma rheko cha Yo Keti Fosu Maya Basu by Asis Abirol and Asmita Adhikari. Number 9 ma rheko cha Chiso Chiso Jari by Pratap Das and Rachana Rimal. Number 8 ma rheko cha Timi Iti Ramri Chowki by Pramod Karel and Anu Chaudhary. Number 7 ma rheko cha Malai Tanera Laijao by Melina Rai and Prajwal Karki. Number 6 ma rheko cha Kecha Khabar Hiruni by Chakrabam and Deepika Boyambu Magar and Santosh Pariyar. Number 5 ma rheko cha Maya Chamanma Chha by SD Yogi and Reshma Poon. Number 4 ma rheko cha Dhoka by Elina Chauhan. Number 3 ma rheko cha Salala Karnali by Pramod Karel and number 2 ma rheko cha Tukrai ra mero Maya by Melina Rai. Okay, recap pani hamile garyo. Aba number 1 ko swang pani reveal garne bhayeko cha ra yo week number 1 ma runner up bhayeko cha Italy ko Bazar ma by Anand Karki and Ganga Karel. Lyrics rheko cha Shri Krishna Luitel ko ani composition rheko cha Lakshman Sisko. Music dieka chan Arjun Katwal le, mix master gareka chan Pokhara Sonkar le. सुन्छौँ नम्बर वानको सङ इटालीको बजारमा र गीत इन्जोय गर्नुहोला. र गीत सँगैसँगै विदा माग्ने समय भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव हामीलाई पक्कै पनि दिनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 94.3 MHz. हामीलाई फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राम टिकटक अनि फेसबुकमा. यति भन्दै आजको लागि म निजल पनि विदा भए. नमस्कार, टेक केयर, बाई. सुन्दै गर्नुहोला किप्स एफएम 98.3 कम्पानियन.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

life-changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउनेछ, तर पहिले ढोका त बनाउनुहोस्।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: You can dance.
2: You can sing. All you gotta do is
3: just tune in.
2: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
4: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: नेपाली सुपर हिट्स

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in
4: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-12-35-888.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, एकै छाना मुनि UPS इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
15: Karikram, Kollywood Times, Kollywood Times.
16: Kollywood Times, every day, 11 to 12 p.m.

Life-Changing Quotes. सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद अलीको।

0: and Bali Bob. Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानी भयो
2: अब धन्ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: पेस्को साथ अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: व्हाट्स द सीक्रेट टु सक्सेस?
3: सिम्पल। Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भञ्जाङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
6: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
7: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
8: नमस्कार किप्स 98.3 एफएम।
9: यो हो किप्स 98.3 एफएम, तपाईँसँगको सहयात्रा।

आँखाहरू झिमिक गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू छुन्दथे, र बत्ती पनि आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग दिनु अनेक न्यू खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्यापी सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि भुलाइन्छ।

0: are listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।